0: US begins fresh strikes on IRGC targets inside Iran. Explosions heard in Bandar Abbas and Hormuz. Indian forensic team begins DNA analysis to identify flash flood victims in Nepal. And India's leading shuttlers Lakshya Sen, Kidambi Srikanth and Tanvi Sharma to begin their campaigns at China Masters Super 750 in Shenzhen today. And with that, we end the morning news. Have a nice day.
1: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं फैसल खान। पहले इस वक्त की अहम खबरें। वजीर आजम नरेंद्र मोदी ने एक बार फिर स्वदेशी मसनूआत अपनाने और गैर जरूरी तौर पर सोना खरीदने और बैरून मुल्क शादियों की तकरीबात मुनाकिद करने से गुरेज करने की अपील की है। वजीर आजम आज नई दिल्ली में जल शक्ति की वजारत के महकमा जाती इजलास के अख्तितामी सेशन से खिताब करेंगे। हुकूमत ने चीनी के जखीरे की हद 4000 क्विंटल से कम करके 2000 क्विंटल कर दी है। अमेरिका ने ईरान के अंदर सिपाही पासदारानी इनकलाब IRGC के ठिकानों पर नए हमले शुरू किए। बंदर अब्बास और हुरमुज में धमाकों की आवाजें सुनी गईं। भारत की फोरेंसिक टीम ने नेपाल में अचानक आने वाले सैलाब के महलुकीन की शिनाख्त के लिए DNA जांच शुरू कर दिया है। और भारत के सरकर्दा बैडमिंटन खिलाड़ी लक्ष्य सेन, किदांबी श्रीकांत और तन्वी शर्मा आज शेसन्स में मुनाकिदा चाइना मास्टर्स सुपर 750 टूर्नामेंट में अपनी मुहिम का आगाज करेंगे। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने एक बार फिर स्वदेशी मसनूआत को अपनाने और गैर जरूरी तौर पर सोना खरीदने और बैरून मुल्क शादियों की तकरीबात मुनाकिद करने से गुरेज करने की अपील की है। एक वीडियो पैगाम में वजीर आजम ने भारतीय शहरियों से कहा कि वह तफरीही सफर के लिए बैरून मुल्क जाने से गुरेज करें, बैरून मुल्क शादियां न करें और जब तक जरूरी न हो सोना खरीदने से भी परहेज करें।
2: स्वदेशी का मंत्र वोकल फॉर लोकल, विदेशों की यात्राएं अगर घूमने फिरने जाते हैं तो नहीं करना चाहिए। शादी ब्याह विदेशों में करते हैं, नहीं करना चाहिए। मेड इन इंडिया के मंत्र को जीना चाहिए और जरूरत न हो तो सोना भी नहीं खरीदना चाहिए। हम जितना ज्यादा स्वदेशी पर बल देंगे, जितना आत्मनिर्भर पर बल देंगे, मुझे पक्का विश्वास है जब आजादी के 100 साल होंगे हम हमारी युवा पीढ़ी को विकसित भारत सुप्रत करेंगे।
1: जनाब मोदी ने मुल्क को 7.8% की इकतसादी शरह तरक्की हासिल करने पर मुबारकबाद दी और खुद किफालत को फरोग देने और स्वदेशी मसनूआत पर ज्यादा जोर देने की जरूरत के बारे में बात की। वजीर आजम ने कहा कि आलमी सतह पर गैर यकीनी की सूरत हाल, जंगों, बहरानों और सप्लाई चेन में रुकावटों के बावजूद भारत तेजी से तरक्की कर रहा है।
2: देशवासियों को बहुत बहुत बधाई। 7.8% ग्रोथ, देश खुशियों से भर गया है। लेकिन देशवासियों को मैं बधाई देता हूं उनके संकल्प शक्ति के लिए, उनके पुरुषार्थ के लिए। एक सामूहिक शक्ति का एक प्रतिबिंब है। दुनिया युद्ध में डूबी हुई है, चारों तरफ युद्ध की खबरें आ रही है, विश्व संकटों से घिरा हुआ है, सप्लाई चेन पूरी तरह डिस्टर्ब है। 2020 में कोविड काल से लेकर अब तक कहीं पर भी स्थिरता नजर नहीं आ रही, उसके बावजूद भी भारत तेज गति से प्रगति कर रहा है।
1: अपने नाकदीन की नुक्ताचीनी करते हुए उन्होंने कहा कि मुल्क के अंदर कुछ लोग मायूसी के माहौल में डूबे हुए हैं और वो हर तरफ झूठ फैला रहे हैं।
2: भारत के भीतर भी निराशा की गर्त में डूबे हुए लोग झूठ की गुंज चारों तरफ निराशा फैलाने में लगे हुए हैं। इन सारी चीजों को पार करते हुए, उन सभी बातों को चीर करके देश ने 7.8% ग्रोथ हासिल किया है। हमें इस गति को बनाए रखना, हमें बढ़ना भी है और इसके लिए आत्मनिर्भर भारत बनना बहुत जरूरी है।
1: जनाब मोदी ने कहा कि मुल्क के नौजवान आज की मेहनत के नतीजे में अपने ख्वाबों को पूरा होते हुए देखेंगे। उन्होंने शहरियों से मुल्क की तरक्की में अपना ताउन जारी रखने की अपील की और कहा कि हुकूमत की नीयत और पॉलिसियां दुरुस्त हैं। वजीर आजम नरेंद्र मोदी ने शंघाई ताउन तंजीम SCO के रुकन ममालिक से अपील की है कि वह दहशतगर्दी की माली मदद, दहशतगर्दों की भर्ती, इंतहा पसंदी और महफूज पनाहगाहों के पूरे इको निजाम का खात्मा करें। کل بشکیک میں منعقدہ شنگھائی تعاون تنظیم کے 26th سربراہ اجلاس سے خطاب کرتے ہوئے وزیراعظم نے کہا کہ دہشت گردی کے معاملے میں دوہرے معیار کی کوئی گنجائش نہیں ہونی چاہیے۔ وزیراعظم نریندر مودی آج نئی دلی میں جل شکتی کی وزارت کے محکمہ جات اجلاس کے اختتامی سیشن سے خطاب کریں گے۔ کل شروع ہوا دو روزہ محکمہ جاتی اجلاس ٹیم انڈیا کے جذبے کو مضبوط کرنے اور امداد باہمی پر مبنی وفاقیت کو مستحکم کرنے کے وزیراعظم کے تصور کردہ سلسلے وار محکمہ جاتی اجلاس کی یہ پہلی کڑی ہے۔ یہ اجلاس مرکز اور ریاستوں کو اہم شعبہ جاتی ترجیحات اور مقررہ وقت کے اندر ایکشن پلان تیار کرنے پر غور و خوض کرنے کے لیے یکجا کر رہا ہے۔ اجلاس میں چار اہم شعبوں پر توجہ مرکوز کی گئی ہے، جن میں پانی سے متعلق بنیادی ڈھانچے کے پروجیکٹوں پر بر وقت عمل درآمد، جل سنچے، جن بھاگیداری، کیچ دی رین، پینے کے پانی کے ذرائع کی پائیداری اور جل جیون مشن 2.0 شامل ہیں۔ حکومت نے چینی کے ڈیلروں کے لیے اسٹاک رکھنے کی حد 4,000 کوئنٹل سے ہٹا کر 2,000 کوئنٹل کر دی ہے، جس کا اطلاق اس مہینے کی 15 تاریخ سے ہوگا اور یہ حکم اس سال 30 نومبر تک نافذ العمل ہوگا۔ ہمارے نامہ نگار نے بتایا ہے کہ نئی اسٹاک کی حد کا مقصد ذخیرہ اندوزی اور قیاس آرائی پر مبنی تجارت پر روک لگانا اور مناسب دستیابی اور قیمت کے استحکام کو یقینی بنا کر صارفین کے مفاد کا تحفظ کرنا ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
3: فی الحال ملک بھر میں چینی کے ڈیلروں پر 4,000 کوئنٹل اسٹاک رکھنے کی حد گزشتہ ماہ کی پہلی تاریخ سے نافذ العمل ہے۔ ترمیم شدہ قوانین کے مطابق چینی کی تجارت کرنے والا کوئی بھی ڈیلر اسٹاک موصول ہونے کی تاریخ سے 3 دن سے زیادہ مدت کے لیے اسٹاک نہیں رکھ سکے گا۔ یہ ڈیلر ملک بھر میں کسی بھی جگہ 2,000 کوئنٹل سے زیادہ چینی نہیں رکھے گا، تاہم کولکاتہ اور اس کی توسیع شدہ میٹروپولیٹن علاقوں کی مخصوص مارکیٹ ضروریات کے مد نظر ان علاقوں کے لیے اسٹاک رکھنے کی حد 4,000 کوئنٹل برقرار رہے گی۔ صارفین کے امور، خوراک اور عوامی تقسیم کی وزارت نے کہا ہے کہ کولکاتہ کا علاقہ اتر پردیش اور مہاراشٹر سے چینی حاصل کر رہا ہے اور شمال مشرقی خطے سمیت ملک کے مشرقی حصے میں سپلائی کر رہا ہے، لہذا کولکاتہ اور اس کے توسیع شدہ میٹروپولیٹن علاقوں کے لیے یہ حد برقرار رکھی گئی ہے۔ حکومت نے صارفین کو یقین دہانی کرائی ہے کہ ملک کی مارکیٹ میں چینی کی مناسب دستیابی، باقاعدہ فراہمی اور قیمت کے استحکام کو برقرار رکھنے کے لیے تمام ضروری اقدامات کر رہی ہے۔ دلی سے ثقلین اختر کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں کونین حیدر۔
1: حکومت نے کہا ہے کہ ملک میں پیاز مناسب مقدار میں دستیاب ہے اور اس میں کانڈا ایکسپریس اور سڑک ٹرانسپورٹ کے ذریعے بفر اسٹاک سے جاری کرنا شروع کر دیا ہے تاکہ اس کی قیمتوں میں اعتدال کو یقینی بنایا جا سکے۔ صارفین کے امور، خوراک اور عوامی تقسیم کی وزارت نے کہا ہے کہ خوردہ اقدامات کو 19 شہروں میں نمایاں طور پر بڑھایا گیا ہے، جس کی مدد کے لیے وسیع پیمانے پر دستیابی کو یقینی بنانے کے لیے 30 سے زیادہ ٹرکوں کو روانہ کیا گیا ہے۔ زراعت اور کسانوں کی بہبود کے وزیر شیوراج سنگھ چوہان نے کل نئی دلی میں ایک میٹنگ کے دوران پردھان منتری دھن دھانیہ کرشی یوجنا کی پیش رفت کی جائزہ لیا۔ میٹنگ میں 100 شناخت شدہ ضلعوں میں اس اسکیم کے نفاذ، تال میل کو مضبوط بنانے اور کسانوں کے لیے ضلع سطح پر کارکردگی کو بہتر بنانے کے کام میں تیزی لانے پر خاص توجہ دی گئی۔ پیداواری صلاحیت کو بڑھانا، فصل کے تنوع اور پائیدار زرعی طور طریقوں کو فروغ دینا، فصل کی کٹائی کے بعد ذخیرہ کاری کی صلاحیت کو بڑھانا، آبپاشی کے بنیادی ڈھانچے کو بہتر بنانا، مختصر اور طویل مدتی زرعی کریڈٹ کو مزید بڑھانا اور حکمرانی اور خدمات کی فراہمی کو بہتر بنانا اس اسکیم کے 6 اہم مقاصد ہیں۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
4: زراعت اور کسانوں کی بہبود کی وزارت نے بتایا ہے کہ اس اسکیم کے 6 اہداف کے تحت 100 ضلعوں کا اوسط اسکور جولائی میں 16.31 پوائنٹس بہتر ہو کر 38.85 ہو گیا، جو اپریل کے مہینے میں 22.54 تھا۔ وزارت نے بتایا کہ یہ اسکیم 11 وزارتوں اور محکموں کی 36 مرکزی اسکیموں کے ساتھ ساتھ ریاستی اسکیموں کے انضمام کے ساتھ اور نجی شعبے کے اشتراک سے نافذ کی جا رہی ہے۔ سالانہ اہداف کے مقابلے میں پیش رفت کی نگرانی کے لیے ان 36 اسکیموں کے تحت 121 اشاریے مقرر کیے گئے ہیں، جن میں 74 آؤٹ پٹ اشاریے اور 47 آؤٹ کم اشاریے شامل ہیں۔ دھن دھانیہ کرشی یوجنا کو گزشتہ برس مرکزی کابینہ کی طرف سے منظوری دی گئی تھی اور اس کا آغاز 11 اکتوبر 2025